0: پروگرامک وقت ووت اند ان شاء اللہ تعالیٰ سپدو بی تہندس خدمت اندر حاضر دیو از کس اجازت تھی تو خدائس حوال
1: تو پروگرام بوزان صبحگاہی میزبان مبشر رفاہی معاونت شبیر احمد بٹ یہ آکاش وانی سری نگر ہے 6:55 ہونے والے ہیں تھوڑی دیر میں ہم آکاش وانی دلی سے سنسکرت ہندی اور انگریزی میں باری باری خبریں ریلے کریں گے
2: आकाशवाणी संप्रति वार्ताः श्रूयन्ताम् प्रवाचिका निधिः झा अथ वार्ताः प्रधानमंत्री नरेन्द्र मोदी गुजरात राज्यस्य सूरत नगरे 18,000 कोटि रूप्यकाधिक मूल्यानां मार्ग विद्युतः अथ च औद्योगिक विकास परियोजनानां शुभारंभं विहितवान्। सः आदौ हजीरा क्षेत्रं गत्वा औद्योगिकाधारभूत संरचना कार्याणां समीक्षां विहितवान्, सहैव जनसभामपि संबोधितवान्। अनन्तरं प्रधानमंत्री दमन नगरं समागच्छत्, यत्र प्रायः 2,970 कोटि रूप्यक परिमितानां विविध विकास परियोजनानां उद्घाटनं शिलान्यासं च विहितवान्। अवधेयास्पदं वर्तते यत् एताभिः परियोजनाभिः क्षेत्रस्य विकासः, आजीविका निर्माणानि तथा जनसुविधानां वृद्धयः च भविष्यन्ति। सीबीएसई इति केन्द्रीय माध्यमिक शिक्षा परिषदा अंक सत्यापनार्थं सहैव पुनर्मूल्यांकनार्थं आवेदन प्रस्तुतेः अन्तिमा तिथिः जून मासस्य 7 दिनांक पर्यन्तं वर्धिता। सामाजिक अंतर्जालीय पटले एकेन संदेशेन परिषदा प्रख्यापितं यत् छात्राः इदानीं रविवासरस्य मध्य रात्रिं यावत् स्व आवेदनानि प्रस्तोतुं शक्नुवन्ति। सीबीएसई परिषदा प्रोदीरितं यत् छात्र हितं मनसि निधाय आवेदन प्रक्रियां पूरयितुं छात्रेभ्यः अतिरिक्त समय प्रदानाय एषः निर्णयः स्वीकृतः। एतस्मात् पूर्वम् आवेदनस्य अन्तिमा तिथिः अस्य मासस्य 6 दिनांकं यावदासीत्। परिषदा सर्वेभ्यः योग्य छात्रेभ्यः परामृष्टं यत् ते निर्धारित समये एव स्व आवेदन प्रक्रियां सम्पादयन्तु। केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक गैस मंत्री हरदीप सिंह पुरी अघोषयत् यत् अंडमान द्वीप समूहस्य पूर्व समुद्रीय तटात् प्रायः 15 किलोमीटर दूरे श्री विजयपुरम त्रिक्षेत्रे प्राकृतिक गैस भंडारः अन्विष्टः। एकस्मिन् सामाजिक अंतर्जालीय पटले एकेन संदेशेन श्री पुरी प्रख्यापितवान् यत् एतत् अन्वेषणम् अंडमान समुद्रस्य विशाल ऊर्जा क्षमतां पुनः प्रमाणीकरोति, सहैव अस्मिन् क्षेत्रे प्रचल्यमानस्य गवेषणाभियानस्य एकाम् अपरां सफलतां च सूचयति। सः अकथयत् यत्

0: आकाशवाणी श्रीनगर आप तक पहुंच रहा है एक नए रंग, नए आहंग और नई लय के साथ।
1: पल पल जाऊं मैं तोरे रंग रजवा।
2: जिंदगी से जुड़े हर एक शोबे की मुफीद जानकारी।
3: सब्र रोशित सुलुम।
2: सुनते रहिए हमारी नशरियात
0: दुनिया के किसी भी कोने में, मोबाइल ऐप न्यूज ऑन AIR और वेव्स OTT के जरिए।
4: जहां जाएगा हमें पाएगा।
5: परामी सुबह चौथी बोजन आकाशवाणी श्रीनगर पेट मीडियम वेव्स आता अर्हट आशारी अठक मीटर पे FM अगत्र आशारी 5 मेगाहर्ज़न पेट बस्तून मेजबान रशीद निजामी ते मैसेज छे मेन सेथी जावेद अंद्राबी।
6: रशीद ऐसे इसी में बहुत बड़ों कात करान से आज इस अवैमी मसल मतलब कात करान।
5: बिल्कुल।
6: तो ये जो छो कुन्य कुन्य दरीज कसान जे इंसान छो मसलन हिंद वजह हमेशी दोइम यानी बाकी लोग बासन।
5: सही।
6: ये लजन गौर करने से ऐसे ननान छो जे यमन मसलन ही दे मूल छ संजस दो दिशकन बोल चालस ते प्रवियस मंस।
5: बिल्कुल सही फरमाते जावेद सब आखिर सुन ख्याल आखिर सुन जिम्मेदारी بین باپت آسانی پید کریں یم چھ بظاہر اسہ لکچ لکچ کتھ باسان اما پوز یم چھ تم کتھ یم سیت اکے بہتر معاشرچ بنیاد مضبوط بنان چھ آز یم سات جاوید وچھان چھ نا پریت کا نفر چھ پریشانی مز ہنا آمت فکرن اندر گرفتار گومت
6: بالکل بالکل صحیح زندگی ہز رفتار چھ آز کل سٹھا تیز ات تیز رفتار دور مز سکون تہ اطمینان ژھارن چھ سٹھا ضروری پریت کا انسان دپان مے نا وقت ملان یم سات انسان پنس منس اندر خواہشن ہند اک سمندر پال پتہ تم پور سپدان سپدان ونس آبک پٹ زال مز نیرت گسان
5: وا بہترین کات فرمو دے جاوید صاحب یم سات اس وار پٹ سنان تو سزان چھ نا سکون چھ نا بجو بجو کامیابی سیت حاصل سپدان کی کنس ہند کم بہترین لفظ کنسی ہنز اسوینی ہنج کات کرن یعنی اک مسکراہٹ یا کنسی دل مدد کرن سیتی چھے دلس فرحت تو اسودگی محسوس سبدان تو کیا باسان
6: حقیقت چھی یہ زی اگر کنسی سخنے قدم میں یا درہ میں بکاری مو زدنگی ہند لب لباب چسو ہی
5: یا تھا پنس ٹرانسمیشن میں سبدان واریا کات ہے اچھے تاریخ اس پیٹھ تی اک نظر تراوین زی آز کم کم واقعات رونما سپدے مت آز کم شخصیات زام کم یم دنیا مز درامت تو گوڑ بوزو یہ ڈل تم پتہ کرو اس پن بوزن والن ست بیت

0: बजात खुद भी उसका एक एक्सपीरियंस है मेरा कि कितने लोग उसमें मुलव्वस हुए हैं, वो हीरोइन है या ओपियाइड रिलेटेड सबस्टांसेस हैं। 2016-17 की बात है जब हीरोइन पहली पहली बार यहाँ स्टार्ट हुआ, बहुत अरसे के बाद, उससे पहले भी था। मैंने इस ड्रग एडिक्शन पे 2002 से काम स्टार्ट किया। हमारे प्रोफेसर मुश्ताक मरकूब साहब हैं, एक वेटरन साइकियाट्रिस्ट है, उनका बहुत ही इसमें कंट्रीब्यूशन रहा है। तो उनके उनकी सरबराही में मैंने काम स्टार्ट किया आज से 20-25 साल पहले। अभी तक अल्लाह के फजल से हम बहुत कोशिश कर रहे हैं कि इस समाज को, अपने लोगों को इससे दूर रखें, लेकिन कई वजूहत ऐसे हैं जो हम सबको पता है, जिसकी वजह से इंसान इसमें लग जाता है। लेकिन जैसे आपने कहा कि जो ये मंशियात हैं, ये इंसान के जहनी बैलेंस को ख़त्म कर देता है, क्योंकि ये हमारी दिमाग की उन नसों में पे असर करता है जो इंसान को हैवान से अलग कर देता है। डिफ्रेंशिएशन तभी होती है, तभी हम अशरफुल मखलूक हैं, क्योंकि हम अपने दिमाग का इस्तेमाल करते हैं। लेकिन जब ये नशा हम पे सवार हो जाता है और हम इस पे इसके आदि हो जाते हैं, तो फिर बदकिस्मती से इन नौजवानों को, लड़के हो लड़कियां हो, तो उनको वो डिफ्रेंशिएट नहीं होता है कि हम इंसान की तरह बिहेव करें, हैवान की तरह बिहेव करें। तो ये एक बड़ा, जैसे आपने फरमाया पहले ही प्रोग्राम के स्टार्ट में, ये एक इनफरादी तकलीफ नहीं है, ये एक इंसान की इनफरादी इंडिविजुअल इलनेस नहीं है। ये तकलीफ ऐसी है कि मैं हमेशा तशबीह देता हूँ कि अगर एक कशिर पे वन अगर कोई पेट मन सूठ आ खराब, अंद पे सूठ बी तुम्हें तो खराब गंदेश इतने पे अगर कह बच्चे स्कूल मज कॉलेज मज या ऑफिस मज ये नशावर इस्तेमाल करा, ये चीज इस्तेमाल करा, दूसरे बच्चे को रिस्क रहता है ये चीज़ें इस्तेमाल करने का। इसीलिए ये पूरा फैमिली, पूरा समाज इसमें मुलव्वस हो जाता है। तो ये मोर ऑफ इनफरादी तकलीफ के बजाय मेरे हिसाब से एक समाजी नासूर बन गया, एक तकलीफ बन गया।
1: اچھو اندس اک بنیادی سوال میں ذہن اس مزید مگر تم سوال برو پرساب تو بیاق اک سوال اک تو ون کہ فیمیل تو میل کہ فیمیل ستچا ملوث
0: بدقسمتی کی بات ہے۔ مجھے بہت مطلب افسوس ہو رہا ہے یہ بولتے ہوئے۔ ہاں یہ سچ ہے، ہمارے پاس فیمیلز بھی ہیں انرول، جو ہمارا ایڈکشن ٹریٹمنٹ فیسلٹی ہے سکمس میڈیکل کالج یا عام طور لوک جے وی سی ہسپتال نو شزانن، ہمارے پاس فیمیلز ہیں جو آتی ہیں کوئی بھی وجہ ہو، لیکن میرے خیال میں ڈرگ اڈکشن کرنا، اس منشیات میں، اس دلدل میں پھنسنا کوئی لاجک نہیں ہے، یہ کوئی سلیوشن نہیں ہے کسی چیز کا۔ آپ شارٹ کٹ کر لیتے ہیں اور غلط طریقے سے غلط چیز کا استعمال کرتے ہیں، اور فیمیلز ہیں، بڑا افسوسناک منظر ہے، لیکن یہ ایک
1: حقیقت۔ چونکہ آپ ایک سائیکیٹرسٹ ہیں اس لیے میں یہ سوال آپ سے پوچھوں گا، مگر یہاں پر میں پہلے آپ کو یہ بتا دوں کہ ماجد صاحب، ہم آپ کا انتظار کئی ہفتوں سے کر رہے ہیں۔ ہم نے ایس ایس پی کرائم سے اس حوالے سے بات کی، نشہ مکت سماج کے حوالے سے، اس کے بعد ہم نے کئی سماجی ارکان سے بات کی جو سماج میں جا کر کے نچلی سطح پہ کام کرتے ہیں، ان کے ساتھ بات کی اسی موضوع پہ۔ اب جو نفسیاتی پہلو ہے اس پہ ہم نے سوچا کہ ماجد صاحب کے ساتھ بات کریں گے جب آپ فرصت ہوگی آپ کی، تو آج خیر آپ آج آ گئے۔ اب یہ نفسیاتی پہلو جو ہے، مجھے بتائیے کہ کون سے اسباب ہیں وہ جن کی وجہ سے ایک لڑکا یا لڑکی نشہ کرتے ہیں۔
0: دیکھیے، جب میں نے آپ کو اس سے پہلے بھی بتا دیا کہ 2002 میں مرغوب سر کی سربراہی میں میں نے کام سٹارٹ کیا، تو اس میں بھی تقریباً میں نے 2-3 سال میں اس وقت 300 کے قریب پیشنٹس دیکھے، جن کا میں نے ایک بالکل ان ڈیپتھ انالیسس کیا پیشنٹس کا، اور اس میں یہی ریزلٹس آیا تھے جو سگنیفیکنٹ تھے کہ پیئر گروپ پریشر تھا۔
1: اوکے،
0: ہم بچوں کو، بچے لوگ جو ہوتے ہیں، یہ رسک ٹیکنگ ہوتے ہیں کچھ بچے کہ چلو دیکھتے ہیں کیا ہوتا ہے، تو بڑی کیوریاسٹی ہوتی ہے اور پلیجر سیکنگ ہوتے ہیں۔ کبھی کبھار یہ کبھی कहीं पिकनिक स्पॉट पे गए या कहीं शादी पे थे या कहीं बर्थडे पार्टी पे थे, अगर एक बच्चे को खुदा ना खास्ता ऐसी गलत लत लगी हो, ऐसा कुछ गलत हैबिट हो इस चीज का, तो वो दूसरों को ऑफर भी करता है कि यार एक बारी कर लो फिर नहीं।
1: हालांकि उसकी कोई ज़हनी कंडीशन ऐसी नहीं होती है कि वो करे।
0: अच्छा, बाकी बच्चे चलो ठीक है

0: इसमें मुलव्वस नहीं है। उनके लिए यही है कि अपने बच्चों के साथ कनेक्ट करें। हमारी बदकिस्मती आजकल फैमिलियों में ये है कि हम पूरे डिजिटलाइज हो गए हैं, हम वर्चुअली सारा कुछ करते हैं। हम चार फर्द अगर कमरे में बैठे हुए होते हैं, पहले तो बैठते नहीं हैं, पहले तो अपने अपने कमरों में बैठते हैं, बदकिस्मती वो भी है तो, लेकिन जब बैठेंगे भी एक कमरे में तो अलग अलग फोन पे चारों फर्द पता नहीं कहाँ कहाँ किसके साथ जुड़े हुए होते हैं और आपस में जुड़े हुए नहीं होते। तो फैमिलीज को ये बहुत ज़रूरी है कि अपने बच्चों के पास बैठें, उनकी परेशानी को सुने, क्योंकि आजकल कट थ्रोट कंपटीशन का ज़माना है। बच्चे हमारे चाहे एम्प्लॉयमेंट की तलाश में हों, चाहे वो नौकरी की तलाश में हो, चाहे वो हायर ग्रेड्स या प्रोफेशनल कॉलेजेस या बाकी यूनिवर्सिटी कोर्सेज की तलाश में हो, कंपटीशन बहुत ज़्यादा है। तो बच्चों को समझने की ज़रूरत है। यहाँ मैं और एक चीज़ कहूँ कि हमें एक बहुत बड़ी लत लगी हुई है हमारे फैमिलीज़ को, ड्रग एडिक्शन से दूर हम थोड़ा सा बात कर लेते हैं, वो है कि नहीं मेरे बच्चे को सिर्फ डॉक्टर और इंजीनियर ही बनना है।
1: सही बात है।
0: ये समझे बिना कि मेरे बच्चे की वो ख्वाहिश है,
1: बिल्कुल सही,
0: और ख्वाहिश के साथ साथ सलाहियत उसकी इतनी है कि वो कोप अप कर पाए।
1: बिल्कुल सही, बिल्कुल।
0: क्योंकि हमारा निज़ाम ऐसा, अगर हमारा सिस्टम ऐसा बन गया है कि हम इस बच्चे को सोचने के लिए कोई रास्ता ही नहीं देते हैं, कोई वेंटी, कोई स्पेस ही नहीं देते, तो इसलिए मैं कहता हूँ कि बच्चे के ख्वाहिशात को, इनके जज्बात को समझें मेहरबानी करके, इसकी सलाहियत क्या है, इसकी इंटरेस्ट क्या है, किस एरिया में जाना चाहता है, ना कि आप इस गलत एक सिस्टम में आप इसको धकेलो और वो परेशान होकर फिर वो छोड़ देता है और फिर रिस्क में आ जाता है। तो जो घरेलू मामलात हैं, फैमिली रिलेटेड इश्यूज हैं, या कभी इलनेस होती है, कभी कोई प्रॉब्लम्स होती हैं, तो उनको आपस में सुलझाने की ज़रूरत है, ना कि बच्चे के सामने ऐसा व्यवहार करना है, ऐसा बिहेवियर करना है, तो बच्चा भी उसे बड़ा खौफज़दा होके, परेशान होके फिर इन चीज़ों का इस्तेमाल करता है।
1: जो खानदान आपने कहा कि वो खानदान जिनके बच्चे बचे हुए हैं अभी, उनको भी रोल निभाना है, और जिनके बच्चे इस राह पे चल पड़े हैं, गलत राह पे हैं, बाकी एक तो है अपनी फैमिली, मोअल मोज बेनी बोए बाकी गो पद पितरी बोए पप तिमन तिश किरदार बनान, अमिस कित हेमत दिन, अमिस कित बिहेवियर क्या अमिस करो।
0: एग्जैक्टली सी, गुक चीज मज कि अगर वो कह बच्चे अत दलदलस मज फोमुत वह कह जाए दलदलस मज फसान तथ क्या करो तस् दिवो लत
1: ना ना
0: तस् करो वो गड़ सह कैच करो
1: सवाल
0: राइट सो सह गचार ऊर सनि तो लॉस गए सानी
1: सोसाइटी
0: तिथि अस बच्चे बह वो ये अगर तुम्हें सही पे एम्पैथटिकली करो एप्रोच बड़ हमदर्दी सान ہے ساشو گومت وں پریشان اتمس چوین فیملی تش پریشان اتمس چوین دوست باقی تش پر سکرتا کوشش من نیر اسا کرو مدد ایمے چھ ات بڑراون اگر کان دل دلس من زاش پھشو مت ایمے چھ ات بڑراون ایمے چھ ات ات اسلامنی کھالون چھ ایمز نبر ولا وا کرو تھے صاف یوسی مکرار چھ انی لوگمت چھلو چھ کرو صاف نئی پلو لاگوی سازکتی گھر پنن واپس سازک سکول پنن واپس کالج پنن واپس مری دل دلس من سی غلط چیز چھ لرن چھ آمد پانس گوڈ چھلن یون سی چھ ایگزیکٹلی ڈرگ ایڈکشن مز گو امس مدد کرن امس نبر نیرنس یہ ہسپتال ان کرو اس غذا امس غلازت اند لاری مز یہ کرو امس کلیئر امس یہ کرون صاف بی امس لاگو نئے سر پلو بی گھس نو انسان بی پی یہ ہیکہ بی سوسائٹی سان کنٹریبیوٹ کرت بدین یہ ایگزامپل تو اس تیزا سکسسفل سٹوریز سو مینی سکسسفل سٹوریز وچ وی ہیو ریسنٹلی شیئرڈ آن ادر میڈیا پلیٹ فارمز آلسو ڈویژنل کمشنر صاحب سارے سینٹر کہ تھی کرو سا سکسس سٹوریز مے پن سکسس سٹوری اس مطلب بڑ خوش چھس گھان اس لڑکہ سنس ٹریٹمنٹس پہ زری پانچ سات وری گمت ہیروئن کر سو وچ مے ریسنٹلی اکس ایئرپورٹس پہ بڑ زبردست سوٹ ووٹ لگت مے پائی یہ کس مگر مے آو انداز مے کتیں وچمت مخصر مے کور مے وون زیادہ کی دراو سیود بس بہت وہ فلائٹ ہند ویٹ کر یا آو مے چائے کپ ہیت کافی ہیت آو مے تو مین مس بیٹا ثو کس چھپن بہ حس فلائن مین مس بہ زانت مس کی دن نہ مے چون نسخہ ون تیت مز نا موبائل کس
1: گیلری
0: مز فوٹو گیلری مز ٹھیک حس کور ٹھیک مے حس پانچ ترہ ساس روپیے آج تنخواہ تران یہ بہت مینیجر
1: یتھ
0: پٹیکولر کیفے سو آئی واز سو ہیپی مطلب مے گو زن گو مے خدا پن بچ زن تم سات کن جائے سیٹل زندگی مز جب مے نے اس کو دیکھا وہ سوٹ پہنے ہوا تھا دن بس مینیجر مار تو حس ان میں

देखिए, ये मैं तभी कह रहा हूँ कि क्योंकि एक मल्टी डायमेंशनल प्रॉब्लम है, ये एक ही कोई खास आंसर इसके लिए रिस्पॉन्सिबल नहीं है। बहुत सारे अनासर ऐसे हैं जो इस तकलीफ़ को बढ़ावा देते हैं, इस प्रॉब्लम को बढ़ावा देते हैं। तो इसमें हमेशा जो हमारे स्टेक होल्डर्स हैं उनका रोल कलीदी रोल रहता है। सो जब तक ना एक यूनिफाइड ड्रग कंट्रोल स्ट्रेटजी होगी, हम सारे एक साथ मिल के मुतहरिक होके इस पे काम नहीं करेंगे। जैसे आपने फरमाया, आपका बोलना, मेरा अस्पताल में कोशिश करना या काम करना, एलजी साहब का बोलना, उसमें कोई फिर चेंज नहीं आएगा जब तक ना हम इंडिविजुअल सतह पे, एक इंफरादी सतह पे हर एक इंसान इसमें कंट्रीब्यूट नहीं करेगा। ख़ासकर जैसे आपने इमाम साहिबान की बात की, जो हमारे एनजीओज हैं उनकी बात करी, या हमारे पुलिस हैं या जुडिशरी हैं या बाकी जो अहदेदारान हैं जो इसके साथ मुंसलिक हैं उनकी बात करी। तो यहाँ पर मैं ख़ासकर, क्योंकि अश्वना कशीर पिरवर ऑल्दो रीसेंट यम इंसिडेंट्स किए गए, तमें शर्म रीसेंट पास्ट मज मामला गए अराउंड, बट स्टिल तथ वारि मज रोजान आस्तान दरगाह मसाजिद ऑलमोस्ट प्रथ कु गली कोचस मज युन तुम नमाज पढ़ यह असल। बहुत मौलाना साहब कि तथ पे हेक ना ज्यादा वन कि नमाज असल, हर अक नमाज पढ़ या पन्नस पूजा पाठस मज या गुरुद्वार मज या मंदिरस मज ग, मगर सत्यन उलमान वार कर तुम सट्रैक्शन कि मान हिसाब तो तुंद हिसाब मैं बस प्रथ हिसाब सारे खुद बोड वबा वन सारे खुद बोड प्रॉब्लम वन समाजस मे खुद बड़ प्रॉब्लम मान हिसाब कहें तन सह ड्रग एडिक्शन ییتس کالس نس پہ کت کرو پن خطبن من چاہے جمعہ پہ کرو یا کن سات کھانا مجلس آسان دینی مجلس آسان چاہے گردوارہ مز یا مندرس مز جب تک نا اس ایریا کو ٹچ کریں گے تیل پن ذمہ داری نباوان صحیح پہ کہین تن تو میان حساب اس آف لیٹ بی کر بہ یہ ذکر کہ اس کیمپین چلے پتم تقریباً دو رتوں پہ چلان ام سیت گئی واریا حدس تین لوگ سینزٹائز کہ نہ تو ستم علما تم تے گئے سینزٹائز تو علمان ست ڈائریکٹ کانٹیکٹ کران ونکس پان تسا یہ کانٹیکٹس مز تھوت علمان ست ریگولرلی کت کر مینس کانٹیکٹس مز چاہے تم پیشنٹ سوزان یا تم ست ہمسائے یا باقی طریقہ مے ست کنیکٹڈ بس تمہن ونان کہ مہربانی کرت اکس دون چیزن پہ کرتو واریا زیادہ کت اخ گو یہ ڈرگ ایڈکشن اس بوڑ بار سان خطر اخ مصیبت ونکس بنی دم مز مز بدقسمتی سان سوسائڈس گسان کہ ان پہ کت کریں کہ یہ کہیں طریقہ پن پریشانی ختم کرنچ نہ ڈرگ ایڈکشن کر سا یہ کنٹنیو تھو تاز ڈرگ ایڈکشن اگر کنٹنیو روز ام سی گھن سانہ پریشانی کم کی بلکہ گھ سون سماج ختم سون اس یہ سوسائٹی امی سہ مان تو سہ اخ سسٹم آسان ان پلیس ربط ضبط آسان سہ گسان ام سی ختم ست ست بن تہ اخ مثال اتن بس نبر ات پہ تھی گھنٹہ تو فرمو کہ بس مز نبر وبر گسان مس پنجاب مجھ سے واریا ڈاکٹر صاحب سائکیٹرس مے ست یہ کنیکٹڈ ست کت بات کر تم دپان اگر بچی آس آز خاندر کرن اس پہ گو و کہ لڑکہ ماں ڈرگ ایڈکشنس مز لڑکہ ماں کن غلط چیزس بخدا وچان تیتھی سنیرو پنہ حساب یہ آلموسٹ تیتھی سنیرو کہ اگر مے بچی گرس مز اگر مے اگر لڑکہ ژھانڈن اگر سہ یہ ملازمت رن کم پائے تس مگر غلط چیزس مز گوس نسن ملوث کھین تین یت مان بچی تہ خدا سو یہ بہت امپارٹنٹ چیز ہے ہمارے بچے میں دوسری بات کہوں گا کیا علمان یہ ون کہ ات ست ہسا ست ست ام برہ تہ لڑکہ سن کت کر زن ونکس ایڈس بچار فل بلون ایڈس تمس تکلیف ونکس ہیپٹائٹس سی ہیپٹائٹس بی اس ونکس تر ساس پانچ تر شیت بچے اس نش آمت ونیک تین سنس ایڈکشن ٹریٹمنٹ فیسلٹیس مز جے وی سی ویمنرس مز تمام مز تقریباً ساس باہ شیت ان ہیپٹائٹس سی پازٹیو تو ہیپٹائٹس سی انفیکشن تیوت اخ انفیکشن اخ یہ ٹریٹیبل مگر اگر نا علاج کرو ات کی جان لیو اتس بیش ات بیاک بوڑ اخ نقص اخ یہ جنسی تعلقات ست پھہلان یا اگر ام سن بلڈ ٹرانسفیوژن مل یا ترک لگ مونی ام سن خون ست پہ لگ سچن یہ اس گو تو سنس واڈس مز اس بچہ اخ بچار اس ست کم کر سنس واڈس مز ملازم تمس لوگ ترک امس ایڈکشن سندس پیچن سہ گو ہیپٹائٹس سی پازٹیو تھی وچو کوتاہ عذاب یہ فیملی اس تہ عذاب۔